0: ہندی، انگریزی اور اردو میں۔
1: کیچ دا رین، بارش کے پانی کی ایک ایک بوند کو ہمیں بچانا ہے، تو میرا خاص آگرہ ہے برشا کا بوند بوند پانی ہم مل کر کے بچائیں۔
0: جل ہے تو ہم ہے، آئیے گھروں آفسوں میں رین واٹر ہارویسٹنگ تکنیک اپنائیں، ریچارج پٹ اور شافٹ بنوائیں، انوپیوگی بور ویلوں کو ٹھیک کریں، جلاشیوں سے گاد نکالیں، ادھک سے ادھک پیڑ لگائیں۔ اس بارش آئیے جڑے کیچ دا رین ابھیان سے۔
2: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं विशाल शर्मा। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी आज जकार्ता में इंडोनेशिया के राष्ट्रपति प्राबोवो सुबियंतो के साथ बातचीत करेंगे। व्यापक रणनीतिक साझेदारी को नई गति मिलने की उम्मीद। गृह और सहकारिता मंत्री अमित शाह ने कहा, सहकारिता मंत्रालय ने पिछले 5 वर्षों में लगभग 30